सहज धुन उपजै मन साचै निवलाई अगम अगोचर नाम निरंजन गुरमुख मन वसाई। एक समय सब जग तो वरतै विरला एक पछाणै शब्द मरै ता सब किछ सूजै अन दिन एको जाणै।

कहया ना चित तरै, कर आचार बहु संपौ संचय, जो किश करे सो नरक परे। एको शब्द एको